0: کمرشل بریک بعد ایک دفعہ بھی ہر وہاں سب نے سجنن کے خوش آمدید چون تھا پروگرام صحت جی گال جی میرا پر ایف ایم 94 جو یہ آواز اواں جے سماعت نے پہنچے پہ اسا جے اسٹوڈیو میں موجود سن جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کو ہر اربع خمیس جمعہ چھنچر آچر سومر سومر تے صبح 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور میں مریضن چو علاج کندا آہن ڈاکٹر صاحب جو نمبر یا اواں لائیو کال کے ذریعے جو شامل تھن چاہو تھا تو اساں جو نمبر اواں کے نوٹ کرائیں ہلوں تھا اواں کہیں بھی وقت ڈاکٹر صاحب سان رابطہ کر سکو تھا 0301 2196 51 پروگرام ہے صحت کی گال جی مہراپور ایف ایم 94 جو آواز اواں کے سماعت میں پہنچے پی ڈاکٹر صاحب مختلف بیماروں جو ماہر ڈاکٹر ہے گردے پتے مسان کی پتھری نک کی ہڈی ودھل ہوجائے گلے جا گدود ودھل ہوجن ان سبھی بیماروں جو بغیر آپریشن کے ڈاکٹر صاحب کامیاب علاج کندا آہن ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جو پینو قیمتی وقت کڈی کرے اساں جے اسٹوڈیو میں اچن تھا ڈاکٹر صاحب ڈاکٹر صاحب اسن جا مشہور و معروف ڈاکٹر آہن دم ہوجے سائیکو ہوجے الرجی ہوجے انہن سبھی بیمارن جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن ہے کالر لائن تے موجود آہے پروگرام میں کال جی طرح ویندا سی ڈسو کہ تھا جو کالر ہوندو السلام علیکم
1: وعلیکم السلام
0: کیا حال ہے خیرا دعاؤں الحمدللہ خیر صاحب گلائے پے منجا سائیں
1: سر تھوڑو مسئلو ہو تاں پچھنو ہو
0: جی جی حکم کیو مجا سائیں اساں اواں جی خدمت جے لے بیٹھا ہوں
1: ارے او کل اٹھو نے گا بکا نہ تو جے دے کوڑو گلو خراب ڈاکٹرن کافی دے کال جے ہیں تے مسئلو سوچا دے
0: مسئلو حل تھی ایندو ہلیا جو سبانے ڈاکٹر صاحب کے دکھارے ونجو کو مسئلو کنے گا اواں دے جے ٹائم اچن چاہو دا صرف انگارے تے موکلا باقی ڈاکٹر صاحب تاں کے جو علاج کندو تاں جو بخار نزل و زکام الرجی ختم تھی ویندی گھنا نہیں تھین بخار کے میراپور گجو پیو 10 منٹ جو پند ہے کوٹڑی کبیر کا میراپور ہلیا جو ڈاکٹر صاحب پان بدھے تو ماں کو بدھائیں دو ڈاکٹر صاحب جی ڈاکٹر صاحب
1: بودت وغیرہ
2: جس میں بالکل دیکھیے چندے ایک تو کافی ڈاکٹر کے ڈکھارے چکو ہے تکلیف ودی پی وجے تو وہ روبرو ڈکھارا بہتر ہے تھدو پانی ترل شی سڑب چاور بند کر چی
0: پروگرام ہے صحت کی گال جی مہراپور ایف ایم 94 جو آواز اواں سماعت میں پہنچے پی ڈاکٹر صاحب سن جو مشہور و معروف ڈاکٹر ہے مختلف بیماروں جو ماہر ڈاکٹر اسانجے اسٹوڈیو میں موجود ہیں سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب اسانجے اسٹوڈیو میں موجود جو کہ صحت بابت اواں کے جان دے رہا ہیں معلومات دے رہا ہیں ڈاکٹر صاحب جو خاص مہربانی ہیں محبت ہیں جو پنجو قیمتی وقت کڈی کرے اسانجے اسٹوڈیو میں ایندا ہیں ڈاکٹر صاحب دم ہوجے سائیکو ہوجے الرجی ہوجے مادے جی السر گوڈن جوڑن سندن جو سور فالج موہیڑا ان سبھی بیماروں جو کامیاب علاج کندا ہیں کالر لائن تے موجود ہے کال جی طرح ویندا سیں السلام علیکم دعاؤں الحمدللہ کیر صاحب گلائے پیو خوش آمدید چوں تھا نثار صاحب کے نثار صاحب چھا پچھندا ڈاکٹر صاحب کھاں
3: زکام سی بیا
0: अच्छा घणन दिन का वठी चौथों पंजो नहीं आ पो तो छडन गुरजे डॉक्टर साहब के रूबरू दिखारे वणो तो बेहतर थिनो परे आयो विजायो मजो परे आयो विजायो अच्छा अंगोर जो को मसलो ही कोने गो हल्या जो डॉक्टर साहब के रूबरू दिखारे वणो वधिक डॉक्टर साहब बुधाइन जी डॉक्टर साहब
2: جس میں بالکل روبرو ایندا تو ودیق بہتر ہے فی الحال تھدو پانی ترل شی چاور کھٹی شی وغیرہ استعمال ہرگز نہ کن روبرو ڈکھارے ایندا وٹھندا تو ودیق بہتر ہندو
0: ڈاکٹر صاحب مختلف بیمارن جما ہے ڈاکٹر ہیں فالج موہیڑا نرا چہرے تے چھایو چہرے جا داغ دبا چہرے دی خارش متھے جو سور نظر جی کمزوری نک کن دل جا مرض ٹی بی جلن قبض جگر جا مرض ہتھن پیرن جو سڑن فٹ فورڈیو جسمانی کمزوری چٹری جی بیماری دڈ بخ جو نہ لگن دڈ ایکڑی خطرناک بیماری ہے بگ جو نہ لگن مردن عورتن جے پوشیدہ بیماری جو ڈاکٹر صاحب کامیاب علاج کندا ہیں ڈاکٹر صاحب اج جو اسن جو موضوع ہے फैटी लीवर जे हवाले सां याने लीवर जे हवाले सां ई आहे, पर जेकॾहिं असां माज़रत सां थोरो दर मुताबिक़ जेकॾहिं ॾाण असांखे ॾींदा थी आहे, जेकॾहिं तव्हांजी महिरबानी थी, जेकॾहिं हिकिड़ो मुमकिन हुजे,
2: छो जो
0: दड़ हिकिड़ी ॾिठो आहे त जंहिंखे बि थिए थो त ॾाढो माना हिकिड़ो
2: परेशान
0: रिंग वारो
2: बणजी वेंदो आहे, जंहिंखे असां रिंग वर्म चवंदो आहियूं, पोइ हुन में इन्फेक्शन पैदा थी वेंदो आहे, उनजी केयर तमामु बहितर नमूने सां करणु खपे, उनजी केयर तमामु ज़रूरी आहे। खाइण पीअण जे हवाले सां चांवर खटी शइ आहे, उहा हिकिड़ी क़िस्म जी, उन में कोशिशि इहो करणु घुरिजे जो टुवाल वग़ैरह उनजो माण्हू अलॻि इस्तेमालु करे, हर मरीज़ जेको आहे सो उनजो ऐं साबुण उनजो अलॻि इस्तेमालु हुजणु घुरिजे, ऐं खटी शइ वग़ैरह हरगिज़ इस्तेमालु न करे। उनमें होम्योपैथिक में हुनजी कामयाबु ट्रीटमेंट आहे, जेके असां पेशेंट खे ॾींदा आहियूं त कहिड़े क़िस्म जी बि ॾढ हूंदी आहे उहा हुनजी छॾे वेंदी आहे।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि, जीअं मेरा पूरा एफ एम 94 जो आवाज़ तव्हांजे समाज में पहुचे पियो। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, सीनियर लेक्चरर, नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह असांजे स्टूडियो में मौजूदु। डॉक्टर साहिबु, हर अरबा खमीस जुमे छंछर आचर सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपुटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि। ॾस बिल्कुलु आसान आहे डॉक्टर साहिब जो, जेके कोटड़ी कबीर खां अचनि था, बिल्कुलु शुरूआति में ई जेको पेट्रोल पंप अचे थो वधणपुटरा उनजे साम्हूं आहे डॉक्टर साहिब जी क्लिनिक, या जेकी सेठारजा खां अचनि था डेपारजा रोड खां, या वरी जेकी ठरी रोड खां अचनि था, जेकॾहिं बाईपास खां फ्री अचनि था त उन्हनि जे लाइ बिल्कुलु बाईपास खां जीअं कोरड़ी कबीर खां दाख़िल थींदो आहे टर्न खाई करे शहर में, त उते ई वधणपुटरा पंप ते ई जे साम्हूं ई डॉक्टर साहिब जी क्लिनिक आहे, या जेकी हालाणी जे तरफ़ खां अचनि था हालाणी रोड खां, या शहर ॾांहुं अचनि था सैलाबाद रोड खां अचनि था स्टेशन रोड ॾांहुं अचनि था, त उन्हनि जे लाइ बिल्कुलु आसानी आहे। वधणपुटरा पेट्रोल पंप मशहूरु आहे मेहरापुर शहर में, डॉक्टर साहिबु उते मौजूदु हूंदा आहिनि सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपुटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर। डॉक्टर साहिबु सिंध जा मशहूरु मारूफ़ डॉक्टर आहिनि, दम हुजे, सहिको हुजे, एलर्जी हुजे, चमड़ी जी का भी बीमारी हुजे, ख़ासतौर ते जेके पथरी वारा हज़रात आहिनि उन्हनि जे लाइ इहा हिकिड़ी वॾी ख़ुशनसीबी आहे जो डॉक्टर साहिबु मेहरापुर में मौजूदु आहे। छो जो ऑपरेशन थियण खां बाद इंसानु अधु थी वञे थो, पर पिते जी पथरी हुजे ऐं या इन खां अलावा गुर्दे जी पथरी हुजे, मसाने जी पथरी हुजे, उनजो बग़ैर ऑपरेशन जे डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। जिन जा वार छणी था वञनि पिया, या जेके वज़न जिन जो वधी थो वञे पियो, या जिन जो वज़न घटि आहे उन्हनि सभिनी जो, या जेकी नंढड़े कद वारा आहिनि जिन जो कदु नथो वधे, उन्हनि जो सभिनी बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, सीनियर लेक्चरर, नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह, जेकी हर अरबा खमीस जुमे छंछर आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपुटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि। असांजो लाइव कॉल जो नंबर 0301-9196-8151 अॼु जेको प्रोग्राम में असां सां जेको सहकारी आहे उहो आहे अहसन अली सियाल, जेको असांजो ऑपरेटर आहे, ऐं हुनजी इहा मोहबत आहे, डॉक्टर साहिब जी बि ख़ासि महिरबानी आहे जो पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में डॉक्टर साहिबु ईंदा आहिनि ऐं असांजे स्टूडियो में आया आहिनि। डॉक्टर साहिब जो जेको अॼु जेको मौज़ू आहे फैटी लीवर जे हवाले सां, डॉक्टर साहिबु फैटी लीवर माना जेको सिंधी में असांखे थोरो सम्झाइजो, जो असांजा बहराड़ी जा जेके माण्हू आहिनि कॾहिं कॾहिं लीवर लफ़्ज़ न आहिनि सम्झंदा, जीअं जहिड़ो असीं हुनखे सिंधी में चऊं, फैटी मिसाल में जीअं हुनखे नस न आहिनि सम्झनि, त फैटी जो मतिलबु छा आहे इन ई मौज़ू जे हवाले सां। पर इन खां पहिरियां हिकिड़ी काल असां प्रोग्राम में शामिलु कंदासीं, बाद में इन मौज़ू खे कंटिन्यू ऐं रखंदासीं, जारी रखंदासीं। हीअ कॉलर लाइन ते मौजूदु आहे, अस्सलाम वालेकुम। साईं मुंहिंजा केरु साहिब ॻाल्हाए पियो? ख़ुशामदी चवंदा मेहर अली बलोच साहिब खे, असांजे बलोच साहिब खे ख़ुशामदी चवंदा बांभण ॻोठ खां। बांभण ॻोठ इहे ठरी वारा बांभण या कोई ॿिया? अच्छा, ठरी वारा या ज़फ़राबाद वारा या इन पासे वारा थी सघनि था। मुंहिंजा भाउ छा पुछंदो डॉक्टर साहिब खां? ऐं अलहमदिल्ला, केरु साहिब ॻाल्हाए पियो मुंहिंजो साईं?
2: जेको आहे सो साइड इफेक्ट्स जे करे, कुझु दवाउनि जे साइड इफेक्ट्स जे करे, कुझु माहौल जे करे, लेकिन उहो जॾहिं छो जो मां असां होम्योपैथिक जी इलाज जी वज़ाहत कयूं त होम्योपैथिक में इहो हूंदो आहे त असां मरीज़ खे ॾिसी ऐं दवा ॾींदा आहियूं मर्ज़ खे ॾिसी न मरीज़ जॾहिं साम्हूं ईंदो आहे उनजो जॾहिं डाइग्नोस कंदा आहियूं त पोइ ई जेको आहे सो उन जे तहत ई पहुची ऐं उनखे दवा ॾींदा आहियूं सो इन जे करे अदे खे इहो ई मशवरो ॾींदासीं त नंढे खे पहिरीं फुर्सत साम्हूं ॾेखारे छॾे त उन जे हिसाब सां असां वटि उनजी दवा पीअण जी हूंदी आहे ऑयल हूंदा आहिनि मसाज जा शैम्पू हूंदा आहिनि उहो उनखे ॾींदासीं इनशाला ताला बिल्कुलु ठीकु थी वेंदो
0: प्रोग्राम सिहत जी ॻाल्हि हिकु ॿियो कॉलर लाइन ते मौजूदु आहे कॉल जी तरफ़ ईंदासीं अस्सलाम वालेकुम कॉल डॉक्टर साहब ड्राप थी वई आहे हीउ प्रोग्राम आहे सिहत जी ॻाल्हि 0301 2196 851 हिकु ॿियो कॉलर लाइन ते मौजूदु अस्सलाम वालेकुम साईं रेडियो सेट खे बंदि कयो मुंहिंजा मिठा मुंहिंजा सजण साईं रेडियो सेट खे बंदि कयो वालेकुम अस्सलाम रेडियो सेट खां बंदि परे थी वञो बंदि कयो न त कॉल ड्राप थी वेंदी मुंहिंजा भाउ वालेकुम अस्सलाम जी मुंहिंजा साईं हुकुम कयो भाउ केरु साहिबु ॻाल्हाए पियो हैलो
2: हुन कॉल सेट ई बंदि करे छॾियो
0: हैलो अस्सलाम वालेकुम प्रोग्राम आहे सिहत जी ॻाल्हि डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु सिंध जो मशहूरु मारूफ़ डॉक्टर असांजे स्टूडियो में मौजूदु डॉक्टर साहिबु बग़ैर ऑपरेशन जे गुर्दे जी पथरी हुजे मसाने जी पथरी हुजे पिते जी पथरी हुजे उनजो कामयाबु इलाजु कंदा आहिनि 0301 2196 851 हीउ कॉलर लाइन ते मौजूदु आहे अस्सलाम वालेकुम
1: वालेकुम सलाम सर छा हाल आहे
0: दुआऊं अलहमदिल्ला केरु साहिबु ॻाल्हाए पियो मुंहिंजो साईं
1: महिरबानी प्रदीप थो ॻाल्हायां
0: ख़ुशि आमदी चऊं था महिरबानी साहिब खे छा पुछंदा भाउ डॉक्टर साहिब खां
1: मलेरिया
0: जो कोर्स करायो बिल्कुलु घणो अर्सो थी वियो महीनो थी वियो आहे तॾहिं बि बुखार नथो छॾे रूबरू डॉक्टर साहिब खे ॾेखारे वञो वधीक बहितर आहे वधीक एफ एम ॿुधो डॉक्टर साहिब तव्हांखे ॿुधाईंदो रूबरू ॾेखारींदो इनशाला डॉक्टर साहिबु इलाजु कंदो अलाह सांजी ज़ात शिफ़ा ॾियण वारी आहे तुंहिंजो हमरा तयारु थी वेंदो नंढो
2: रूबरू ॾेखारींदा त वधीक बहितर
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर एफ एम 94 जो आवाज़ु तव्हांजे समातुनि ते पहुचे पियो अव्हांजो तव्हां असांजे प्रोग्राम में बज़रिए लाइव कॉल शामिल थी सघो था 0301 2196 851 हीउ कॉलर लाइन ते मौजूदु आहे कॉल जी तरफ़ ईंदासीं अस्सलाम वालेकुम जी मुंहिंजा साईं केरु साहिबु ॻाल्हाए पियो जी जी मरीब साहिबु हुकुम करे छा पुछंदो डॉक्टर साहिब खां कदु वधे थी नथो जर्मन होम्योपैथिक क्लिनिक वधण पोटरा पेट्रोल पंप जे बिल्कुलु साम्हूं मेहरापुर शहर में डॉक्टर साहिबु मशहूरु आहे पूरी सिंध जो मशहूरु डॉक्टर
1: आहे
0: ठीकु आहे भाउ वधीक एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो बाक़ी जेको आहे रूबरू ॾेखारे वञनि इलाजु मौजूदु आहे डॉक्टर साहिबु वटि अलहमदुल्ला
2: जंहिंसां बिल्कुलु हार्मोनल इनबैलेंस जे करे जेको आहे सो इहो प्रॉब्लम थींदो आहे हीअ एज आहे हुनजी जेकॾहिं उहो दवा वठी वेंदो त हुनखे टिनि चइनि महिननि जे कोर्स दौरान हुनखे काफ़ी फ़र्क़ु पइजी वेंदो सो रूबरू ॾेखारे वञे त उहो वधीक बहितर आहे
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर एफ एम 94 जो आवाज़ु तव्हांजे समाज में पहुचे पियो हीउ कॉलर लाइन ते मौजूदु आहे अस्सलाम वालेकुम जी मुंहिंजा साईं केरु साहिबु ॻाल्हाए पियो छा पुछंदा डॉक्टर साहिब खां सुबुह जो मथे में सूर थो पए अधु मथे में सूर सॼे मथे में सूर अधु मथे में सूर सॼे पासे ॾांहुं खॿे पासे ॾांहुं अच्छा एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो जी डॉक्टर
2: साहिबु अॼु बिल्कुलु इहो बि जेको आहे सो खोड़ सारा हुनजा असबाब थी सघनि था ऐं माइग्रेन पेन थी सघे थो इन खां अलावा अधे खे बि इहो ई मशवरो ॾींदासीं रूबरू अची ऐं ॾेखारे वेंदा त दवा ॾींदासीं अलाह कंदो बहितरु फ़ाइदो पइजी वेंदो
0: پروگرام ہے صحت جی گال جی میرا پر ایف ایم 94 جو آواز وان سماعت نی پچے پیو ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ سان جی اسٹوڈیو میں موجود جکی لائیو کال ذریعے اما کے ٹپس بدھا رہے ہیں معلومات دے رہے ہیں ڈاکٹر صاحب ہر اربا خمیس جمعے چھنچر آچر ائی سومر تے صبح 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک سامو ودھن پورا پیٹرول پمپ کوٹڑی کبیر روڈ میرا پور میں مریضن جو علاج کندا آہن 0301-9196-851 اساں جو لائیو کال جو نمبر ائی ڈاکٹر صاحب جو نمبر بھی ساگی ہے اما کیں بھی ڈاکٹر صاحب سان رابطہ کر سکو تا ہلوندا کال دی طرف کالر لائن تے موجود ہے السلام علیکم
1: وعلیکم السلام
0: جی دعاؤں الحمدللہ کیر صاحب گلائے بھی منجا سائیں جلوانی صاحب ٹھیک آیو چھا پوچھن دو ڈاکٹر صاحب کا بخار تو اچھے پر جوڑن میں ہڈن میں بخار رہے ہی رہے تو سانائی بھی رہے ہی رہے تھی بالکل یہی رہندو ہوندو تاں جا خاص طور تے رات دے ٹائم میں پیر سڑندا ہوندا روبرو ڈیکھارے ونجو تو تان جو علاج یہ موجود ہے ڈاکٹر صاحب علاج کندو الحمدللہ اللہ سین جو حکم سے صحت یاب تھیندو ڈاڈھو دعاؤں دیندو تمان ڈاکٹر صاحب کے جی ایف ایم بدو ڈاکٹر صاحب وان کے بدائندو عمر گنیا مجھے بھا جی
1: عمر
0: ماشاء اللہ ینگ آیو نوجوان آیو تاں کہ ہانے سان یہ بیماریوں وٹھن دیو ہانے کھا علاج کرایو نے کہ وقفو نہ دیوس بابا بدو ایف ایم بدو ڈاکٹر صاحب وان کے بدائندو
2: جی سے بالکل جے بیماری کچھ ٹائم عرصو ہلندی ہے تے پوے وا کچھ ودیق ٹائم کھیندے ان دے کرے ان ادے کے بھی بہتر یہ جنا سے تاں عمر ننڈی ہے ائی روبرو ڈیکھارے ٹریٹمنٹ وٹھنا تو وا ودیق بہتر رہندی
0: پروگرام ہے صحت جی گال جی مہرا پور ایف ایم 94 جو آواز اواں جے سماعتن تے پہنچے پیو سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب اساں جے اسٹوڈیو میں موجود ڈاکٹر صاحب ہر اربا خمیس جمعے چھنچر آچر ائی سومر تے صبح 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک سامو ودھن پورا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہرا پور میں مریضن جو علاج کندا آہن ڈاکٹر صاحب ہر جمعے سومر ہر جمعے چھنچر ائی آچر تے بغیر فیس یعنی ان جی چیک اپ فیس بالکل فری ہوندی ہے ایک کالر لائن تے موجود ہے کال دی طرف ویناسی السلام علیکم السلام علیکم مجھا سائیں گلایو
3: ہلو
0: مجھا سائیں آواز اچے بھی مجھا مٹھا کیر صاحب گلائے پیو
3: مالیہ سب لو گلایا
0: جی حکم کیو بھا چھا پوچھنا ڈاکٹر صاحب کا
3: ڈاکٹر صاحب پوچھنا رہا ایسا ہے مانی بانی کھاؤں گا رنگ آ رہی تھی ساتھی ہے
0: جی مجھے با مادے جو مسئلہ ہے منا ہاں ہاں
3: چیل میں سور تو رہے
0: اچھا چیل میں سور تو رہے عمر گھنیا
3: عمر تین سالیہ پنج سالیہ
0: بدھو ایف ایم بدھو ڈاکٹر صاحب وہاں کے بدائیں دو جی سر
2: جی سر بالکل دیکھے بھی چنا سیدھا روبرو دکھارے تو ودیق بہتر ہے فی الحال وہ اچھا تر گڑ جی مٹھائی ائی بھگڑا جو ہے سو ہم وزن صفوف کرے چمچی صبح شام کھائے ائی کھیر جو استعمال ضرور کرے انشاءاللہ تعالی کافی افاق ہو چیندو ورنہ روبرو ڈیکھارے وے
0: پروگرام ہے صحت جی گال جی میرا پر ایف ایم 94 جو آواز سمجھے سماعت نہیں پچے پیو ڈاکٹر منظور حسین میمن صاحب سن جو مشہور و معروف ڈاکٹر اساں جے اسٹوڈیو میں موجود ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر ہیں دم سائیکو الرجی چمڑی جو بیماریوں نک جی ہڈی ودھیل ہوجے گلے جو گدود ودھیل ہوجے گردے مسانے جی پتھری ہوجے یعنی بکن جی پتھری ہوجے ان کے علاوہ گال بلیڈر پتے جی پتھری جو جو بغیر آپریشن جی ڈاکٹر صاحب کامیاب علاج کرنا ہے کہیں کے بھی پتھری ہوجے ڈاکٹر صاحب وٹ اچے علاج کرائے اللہ تعالیٰ جی حکم سے انشاءاللہ ڈاکٹر صاحب علاج کندو شفا دین والی ذات اللہ سائیں جی ہے پتھری نکری ویندی بھلی کھڑی پتے جی پتھری ہوجے ان کی آپریشن کرائن جی ضرورت نہ ہے کال جی طرف ویندا سی کالر لائن تے موجود ہے السلام علیکم
4: وعلیکم السلام
0: جی مجھے سائیں گیر صاحب گلائے پیو
4: راج پر تو گلایا غلام عباس بصیرے کو
0: خوش آمدید چوندا بصیرے جے غلام عباس راج پر صاحب کے چھا پچھندو راج پر صاحب اساں جے ڈاکٹر صاحب کا اضا
4: پیر مدا دا سڑن دا با جی دا ونن ہاں مٹھ میں اچ دو ونے
0: ہاں مٹھ میں اچ دو ونے ٹیسٹ بیسٹ کرایو ون رپورٹ کرایو ون ہاں کیڑی رپورٹ کرایو چھا تھا جون ڈاکٹر رپورٹ میں
4: ڈاکٹر کچھ بھی نہ تھا
0: कुझु बि नथा ॾिसी न भला मादे ऐं जेरे जो मसलो हूंदो खाइण पीअण तव्हांखे वणंदो कोन हूंदो एतिरो खाइण पीअण बि तव्हांखे नथो वणे वरी रहंदो संदन में सूर बि रहंदो हूंदो हाणे रहे थो न सूर तव्हां डॉक्टर साहिब खे रूबरू ॾेखारे वञो त वधीक बहितर आहे तव्हांजा इहे जेके पेर सड़नि था इहे सभु ख़तमु थी वेंदा इनशाला इलाज बि जेकॾहिं लाॻीतो कराईंदो मुसलसिल त ठीकु थी वेंदो अलाह जे हुकुम सां इलाज डॉक्टर कंदो शिफ़ा ॾियण वारी ज़ात अलाह साईं जी आहे वधीक एफएम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो जी सर
2: जी साईं बिल्कुलु लिवर प्रॉब्लम ऐं मैदे जे प्रॉब्लम जे करे इहे मसाइल थींदा आहिनि ऐं हथ पेर सड़ण जे हवाले सां बि त हिकु त सौंफ ऐं जीरो अधु चमची राति जो पाणी में पिसाए रखनि सुबुह जो नेराणे हुनखे काढ़े ऐं छाणे उहो पाणी पीअनि इनशाला ताला हुन सां काफ़ी अफ़ाको अची वेंदो हथनि पेर सड़ण जे हवाले सां बि हूअं बि तबियत में लेकिन मुकमल हुन जी ट्रीटमेंट जेकी आहे इलाज ज़रिए जेकी दवाउनि ज़रिए थींदी उहा हुनजी जान छॾाईंदी ऐं काफ़ी फ़ाइदो पइजी वेंदो ॻाढ़ो मिर्च ऐं चांहि जो इस्तेमालु बिल्कुलु घटि करनि चांवर बंदि कनि इनशाला ताला काफ़ी अफ़ाको अची वेंदो
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेरापुर एफ एम 94 जो आवाज़ तव्हांजे समातुनि में पहुचे पियो सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह डॉक्टर मंज़ूर हुसैन महमूद साहिबु असांजे स्टूडियो में मौजूदु 0301-2196-8151 लाइव कॉल जो नंबर ऐं डॉक्टर साहिब जो नंबर आहे 0301-2196-8151 तव्हां कंहिं बि वक़्तु डॉक्टर साहिब सां राबितो करे सघो था डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जो माहिरु डॉक्टर आहे हर अरबा ख़मीस जुमे छंछरु आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं डॉक्टर साहिबु मरीज़नि जो इलाजु कंदा आहिनि हर अरबा ख़मीस जुमे छंछर आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपुटला पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि 0301-2196-8151 हिकु कॉलर लाइन ते मौजूदु आहे कॉल जी तरफ़ ईंदासीं अस्सलाम वालेकुम जी मुंहिंजा साईं केरु साहिबु ॻाल्हाए पियो जी मुंहिंजा साईं अब्दुल हक साहिब कीअं आहे तबियत छा पुछंदो मुंहिंजा भाउ डॉक्टर साहिब खां गोॾनि खां हेठि जंगुनि में सूरु आहे ॾाढो पिननि में सूरु आहे या अञा वियो था उथी कोन था घणी उमिरि आहे 65 साल आहे माशाल्लाह यंग नौजवान आहियो 65 साल जी घणी उमिरि थोरी आहे या कीअं साईं 65 साल तव्हां डॉक्टर साहिब खां इलाजु करायो इनशाला अलाह सां ज़ात शिफ़ा ॾियण वारी आहे तयारु थी वेंदो ॾस बि तव्हांखे ॾियूं था पर इन जो इलाजु थियणु घुरिजे प्रॉपर तॾहिं तव्हांजो मसइले जो हलु थींदो तव्हांजी ॾस वारो हलु कोन्हे ॾस तव्हांखे डॉक्टर साहिबु ॾींदो ॿुधाईंदो एफ एम ते तव्हांखे ॿुधाए थो एफ एम ॿुधो पर इन जो असुलु हलु जेको आहे प्रॉपर इलाजु आहे जी डॉक्टर साहिबु
2: जी सर बिल्कुलु तव्हांजी ॻाल्हि तमामु बहितर आहे त हिन जो हल जेको आहे सो ट्रीटमेंट आहे ऐं जेको आहे सो हिकु त जेको आहे सो या एसाबी कमज़ोरी असां उनखे चऊं हिन उमिरि जे हवाले सां या विटामिन B12 जी कमी विटामिन डी ऐं विटामिन कैल्शियम जी जेको आहे सो गॾियल जेकी कमी थी वेंदी आहे जंहिंजे करे इहे प्रॉब्लम्स थींदा आहिनि उन में हिकु त जेको आहे ख़ुराक जे हिसाब सां हिनखे खीर जो इस्तेमालु ज़्यादा करणु घुरिजे बादाम रोज़ाना राति जो 7 दाणा पाणी में सारे खे सुबुह जो निरान खाए ऐं फस्ट एड त हीअ शेप ज़रूरु जेको आहे हुनखे ॾींदी लेकिन मुकमल ट्रीटमेंट होम्योपैथिक जे रस्ते जॾहिं दवाउनि सां असां हुनखे ॾींदासीं त इनशा ताला इहो मर्ज़ु जड़ खां वठी ख़तमु थी वेंदो ऐं सेतयाब थी वेंदो
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि डॉक्टर मंज़ूर हुसैन महमूद साहिबु सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह असांजे स्टूडियो में मौजूदु आहिनि सिंधा मशहूरु मारूफ़ डॉक्टर आहिनि का बि बीमारी लाइलाज नाहे कॾहिं बि अव्हांखे मायूस नाहे थियणो अव्हां डॉक्टर साहिबु वटि अचो इलाजु डॉक्टर साहिबु कंदो शिफ़ा ॾियण वारी ज़ात अलाह साईं जी आहे कहिड़ी बि बीमारी हुजे इलाजु डॉक्टर साहिबु कंदो कॾहिं बि अव्हांखे मायूस नाहे थियणो मायूसी कुफुर आहे हर बीमारी जो इलाजु मौजूदु आहे जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपुटला पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर अवां हलिया अचो 0301-2196-8151 डॉक्टर साहिब जो नंबर आहे लाइव कॉल जो बि नंबर साॻियो ई आहे ऐं हर अरबा ख़मीस जुमे छंछर आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं डॉक्टर साहिबु इलाजु कंदा आहिनि हिकु कॉलर लाइन ते मौजूदु आहे प्रोग्राम में कॉल जी तरफ़ ईंदासीं ॾिसूं किथां जो कॉलर हूंदो अस्सलाम वालेकुम दुआऊं अलहमदिल्ला असां ख़ुशि आहियूं तव्हां ॿुधायो मुंहिंजा भाउ अव्हां बि ख़ुशि आहियो अच्छा पासनि में सूरु ॿियो को मसलो ही कोने को हलिया जो जर्मन होम्योपैथिक क्लिनिक थे उते डॉक्टर साहब तुझो इलाज कह अल्लाह सही जात शिफा दियणवारी ठेड़ी सखर था वो पे बेहतर है डॉक्टर साहब मेरा पर वेझो आई अद कल पंद है अदी के देखारे वो डॉक्टर साहब इलाज कह का भी बीमारी ला इलाज ना है अल्लाह सही जात शिफा दियणवारी बुध एफ एम बुध डॉक्टर साहब बुधाई जी सर
2: जी सही बिल्कुल जी रही है जो भी काफ़ी अदी के बेहद दिखारे चुको है उनके भी यही मशवरों दींदी तो रूबरू दिखारे वन तो बेहतर
0: प्रोग्राम जो भी वक्त डॉक्टर साहब पुजाने की तरफ वे पे बुधाइंदा हलूँ तो डॉक्टर मंजूर हुसैन मेमन साहब हर अरबा खमीस जुमे छंछर आचर ए सूमर से सुबह दहें का शाम पंजे वगे तई जर्मन होम्योपैथिक क्लिनिक सामूँ वधनपुटा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर में मरीजन जो इलाज कन्दा आइन हर जुमे छंछर ए आचर से बगैर फीस के यानी जो चेकअप फीस है वह डॉक्टर साहब की फ्री है वह मुफ्त ही डॉक्टर साहब इलाज कंदा आहिन कें भी वक्त डॉक्टर साहब के दिखारे सको था सिर्फ अंगारे वाले दी डॉक्टर साहब की मोकल है बाकी दी क्लिनिक खुलल रही है सुबह दहें का शाम पंजे वगे तई 0301-2196-851 डॉक्टर साहब जो नंबर है डॉक्टर साहब तुम आखिर में कड़ो पैगाम देना चाहिए आवाम के
2: जी सही वही मेहरबानी एक तो जिंदगी अनमोल है एक खास ख्याल रखो अड़ी शूँ जी रोजमर्रा की रूटीन में नुकसान दियन थी ऐसो तो हर बीमारी हिंद वक्त तमाम घड़ी बीमारियों को सो मौजूद हैं जे असो इम्यूनिटी सिस्टम कमज़ोर होने के करे कुत मुदाफती निज़ाम कमज़ोर होने के करे असा तो वे अटैक कन थी इनके करे पान के तंदुरुस्त तवाना रखो पाँच खुराक जो खास ख्याल रखो खीर जो इस्तेमाल मुकम्मल कर गर्म शूँ खट्टी शूँ पाँच रूटीन में कड़ी छो दही लस्सी जो इस्तेमाल कर खास में खास जो सो खीर जो इस्तेमाल ज़्यादा खास ज़्यादा कर खास जी भी ज़रूरी खुराक के हवाले से सही सब्जियों इस्तेमाल कर इंशाल्लाह ताला तुम्हारी जिंदगी बेहतर गुजरंदी वही मेहरबानी
0: तमाम घनी मेहरबानी डॉक्टर साहब तुम असो कीमती वक्त दिनो सामिन प्रोग्राम सेहत की गाल जी मेहरापुर एफ एम 94 तक लाइव पेश सिन जो मशहूर मारूफ डॉक्टर असो स्टूडियो में मौजूद जो हर अरबा खमीस जुमे छंछर आचर ए सूमर से सुबह दहें का शाम पंजे वगे तई जर्मन होम्योपैथिक क्लिनिक सामू वधनपुटा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर में मरीजन जो इलाज कन्दा इन ही अजोको प्रोग्राम जो भी वक्त पहुंचे तो पुजाणी से बे प्रोग्राम तई मेज़बान हाकिम अली जिस्कानी के दींदा इजाज़त अल्लाह निगहबान अल्लाह वाही।